0: Coming up next is Bol Ke Lab Azad Hai Tere with Azad.
1: Continue listening to Inspire FM. Inspire FM.
2: This is Moriam Grillo. You're listening to Inspire FM. Let your light shine.
3: Enjoy quality and tasty 100% authentic halal Chinese and Thai food from Gao Express. Brought to you by the team behind Topps Pizza in Luton. Choose from all your delicious Chinese and Thai favourites. Then order for delivery or collection from Gao Express in Wellington Street, Luton, Marketplace Stevenage, and now also on Nightingale Road in Hitchin. Open daily midday till late. Find the number or order online at Gao, that's G-A-O, express.co.uk, or like Gao Express on Facebook.
4: What if we all smiled to a total stranger, instead of walking past them if they were danger? Even smiled at those who hate us. Perhaps their hearts would soften and they would embrace us. Smile when it rained, showing gratitude to Almighty, what He has created. Smile at our brothers and sisters, so that it creates love and removes suspicious. Smile even at our neighbors, something our Prophet faces with eagerness. Smile on trivial materials, escaping from jealousy and hatred. Smile at those who are in distress. Pray to Allah to give them happiness and success. Smile to please the most kind, the most merciful. Allah will love us indeed. Allah will love us.
5: AK Windows South Limited, manufacturers and installers of high-quality UPVC windows and doors, bifold doors, composite doors, conservatories, porches, skypods, fascias, guttering, and much, much more. We specialise in double glazing and triple glazing using the best German profile. If you want quality at affordable prices, AK Windows is the place to go. If your house needs a facelift, you know who to trust. For a free quote, call AK Windows today on 01582 483 777 or visit us at Unit 10 E, Britannia Estate, Leegrave Road, Luton.
6: Had an accident, a bump, trip or fall? Then you need Claims Specialists, your first choice for accident claims, the specialist claims company on Dunstable Road in Luton. With excellent access to expert solicitors and on a no-win, no-fee basis, Claims Specialists use their 30 years' experience to help get you the best compensation possible. For injuries at work, taxi, PCO and private hire incidents, road accidents and vehicle damage, medical negligence, plus rented housing disrepair. In short, when you need to make any claim, click on claimspecialists.co.uk or call 01582 733 222.
7: अस्सलाम वालेकुम, मेरा नाम किरण है। कोर्ट कश्मीर ऑर्फन्स रिलीफ ट्रस्ट मेरा एक खूबसूरत घर है, जहां मेरे साथ सैकड़ों यतीम और बेसहारा बच्चों की तालीम व तरबियत और पुरसकून माहौल में परवरिश हो रही है, और ये सब कुछ आपके तावन से मुमकिन है। अल्लाह से दुआ है कि अल्लाह करीम आपको सदा सलामत रखे, और उम्मीद है कि आप इसी तरह अपना प्यार, मोहब्बत और तावन जारी रखेंगे। कोर्ट UK ऑफिस 03001233774 court.org.uk.
8: Assalamu alaikum and welcome to Inspire FM's exam preparation jingles. My name is Sophia and we will motivate and give tips to our upcoming exam sitters. Sleep well, eat right, move and cheer, brain in top form, focus clear, hydrate, breathe and take a break, stronger mind, no mental ache. Thank you for listening to Inspire FM jingles. Please continue listening to Inspire FM for more exam tips.
9: From the studios of Inspire FM, the time is now midday.
0: बचपन से सुनते आए हैं, ये नहीं कहना, वो नहीं करना, सवाल नहीं पूछना, और फिर इसी रवैये से हमारे ज़हनी और माशरती मसाइल उलझते चले गए। हमारे मसाइल हमारे हालात से नहीं, हमारे ख्यालात से पैदा होते हैं, और ख्यालात दुरुस्त किए जा सकते हैं। मैं हूँ आज़ाद, और अगर आप भी चाहते हैं कि हम सब आज़ाद हो सकें अपने ही पैदा किए हुए मसाइल से, तो बात कीजिए, क्योंकि अब बोल के लब आजाद है तेरे, ओनली ऑन इंस्पायर एफएम।
10: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap Bol Ke Lab Azad Hain Tere.
11: اسی طرح غفلت کا پردہ ہوتا ہے، اس طرح جہالت کا پردہ ہوتا ہے، اگنورنس کا. اور آپ سامنے چیزیں پڑھی ہیں، رشتوں میں آپ جب جاہل کا کام کر رہے ہوتے ہیں آپ کو سامنے پتہ چل رہا ہوتا ہے یہ رشتہ کرمبل ڈاؤن کر رہا ہے، ٹوٹ رہا، آگے نہیں چلے گا، لیکن آپ کو نظر نہیں آ رہا ہوتا، بیکاز یہ سمپل سائنس ہے. آپ کو جب کوئی چیز اچھی لگتی ہے، جب کوئی انسان اچھا لگتا ہے، کوئی مرد، کوئی عورت یا کوئی چیز اچھی لگتی ہے، تو آپ اور سیروٹونن اور ڈوپامین کا آپ کا لیول اتنا ہائی ہو جاتا ہے، اس میں سے آپ کو ریڈ فلیگز اور خرابی نظر آنا بند ہو جاتی ہے، اور آ بھی جائے تو آپ اس کو کور کر لیتے ہیں. حالانکہ وہ سب وہی ہوتا ہے، وہی بندہ ہوتا ہے، لیکن آپ خود اپنے آپ کو کون کر لیتے ہیں. ڈر انسان کو کون کر کے اس سے اس کی اصل ابلٹیز لے لیتا ہے، کیونکہ اگر وہ شیطان کیا کرتا ہے، کتاب میں لکھا ہوا ہے شیطان آپ کو ڈرا دیتا ہے دل میں وسوسے، واٹ اف، اگر ایسا نہ کرتا، شاید ایسا، یہ نہ ہو جائے، وہ نہ ہو جائے، اس سے آپ کے دماغ کی ساری قوت جو ہے، ورینگ جو میں آپ کی سارے جو پاورز ہیں وہ سلب کر لیتا ہے، ان کو اوور شیڈو کر لیتا ہے، اور اس کی جگہ تھنکنگ کرنے کے بجائے آپ ورینگ کرنے لگتے ہیں، اور آپ پہلے سے اتنے گھبرائے ہوئے، کمزور اور تھکے ہوئے ہوتے ہیں، ایگزاسٹڈ ہوتے ہیں، کہ آپ کو چیزیں نظر نہیں آتی ہیں. اصل آپریشن شروع ہوگا جب آپ اس سے باہر نکلیں گے. دیکھیں، جس دن آپ نے اپنے بیسک فائنینسز کور کر لی، تھوڑی سی چیزیں سیونگ میں ڈال دیں، کوئی چھوٹی موٹی انویسٹمنٹ کر لی، بس اس کے بعد آپ نے پیسے کے بارے میں نہیں سوچنا. جب آپ نے اس دن پیار محبت دوستیاں کر لیں لوگوں کے ساتھ، آپ نے ٹائم انرجی ایفرٹ کی انویسٹمنٹ کر لی، روز فاؤنڈیشن بنانے کے لیے بے وقوفی نہیں کرنی، وہ فاؤنڈیشن رکھ دیے، پھر لوگ آہستہ آہستہ آپ کے ساتھ ٹرینڈ ہو جائیں گے، پھر آپ ان چیزوں سے باہر نکل کر اگلی چیزوں کے بارے میں سوچیں، پھر کریٹ کرنے کے بارے میں سوچیں، گیونگ بیک کے بارے میں سوچیں، کسی چیز کو انجوائے کرنے کے بارے میں سوچیں، لائف کو ایز این ایکسپیرئنس کرنے کے بارے میں اور ایز این ایکسپیریمنٹ کے طور پہ دیکھیں تو، اور گریٹفل ہو کر چیزوں کو کرنے کی کوشش کریں، بجائے اس کے کہ میرے بیسکس پورے، میں نے جس دن بیسکس اپنے میں نے کور کر لی تھے کہ میرا کتنا خرچہ ہے، میرے کتنے رشتے ہیں، میرا میں زندگی میں چاہتا کیا ہوں، یہ جب میں نے کر لیے، میں 30-35 سال کا تھا جب سب کور ہو گیا، اس کے بعد میں سوچنے کی کوالٹی امپروو کروں گا، میں ہیلتھ کی کوالٹی امپروو کروں گا، میں اپنی فزیکل جو ابلٹیز ہیں اس کی کوالٹی امپروو کروں گا، میں رشتے بنے بنائے اچھے رشتے کی کوالٹی امپروو کروں گا، اس پہ ٹائم لگاؤں گا، چیزیں کروں گا، ان کے لیے کچھ کروں گا، سب لوگوں کو ساتھ ساتھ انیبل کرنے کی کوشش کروں گا، کچھ کر کے دکھاؤں گا، کچھ انسپائر کروں گا، کچھ ان سے انسپریشن لوں گا. جب میں نے یہ کرنا شروع کیا تو ڈر آہستہ، میں سب سے دنیا میں، اپنے گھر میں، اپنے خاندان میں، اپنے اسکول میں، میں نے کسی کو بتایا نہیں، لیکن میں سب سے ڈرا ہوا بندہ تھا، سب سے ڈرتا تھا، میں دنیا سے ڈرتا تھا، میرا یہی ہائٹ تھی، میں کلاس میں کھڑا ہوتا تھا، میری ٹانگیں کانپ رہی ہوتی تھیں، میرے گلے میں گولا سا پھنسا ہوتا تھا، میں کلاس ان سبجیکٹس میں فرسٹ آتا تھا، تب بھی میں کانفیڈنٹ نہیں تھا، میں آرمی میں گیا، وہاں پر بھی لوگوں کو لگتا تھا میں ایسا ہوں، میں ویسا ہوں، میں اندر سے بہت ڈرا ہوا تھا، کیونکہ میں فزیکلی مینٹلی اسپیچو ویک تھا، بہت نارمل لوگوں کی طرح نہیں تھا میرا سسٹم، تو اسی لیے مجھے جب کوئی نارمل نظر، مجھے سب کچھ ڈفرینٹ لگتا تھا، سب کچھ اپنے سے اچھا اور بڑا لگتا تھا، تو میں اس کے سامنے چھوٹا، ویک اور کمزور لگتا تھا، تو میں ڈر جاتا تھا. تو ڈر جانے سے، جیسے ہی میں نے اپنے ڈر پہ کام کیا، ہر قسم کے ڈر سے باہر نکلنے پہ کام کرنا پڑتا. ڈر سے نکلنے کے کیا طریقے ہیں؟ اپنے آپ پہ کام کرنا، اپنے فیتھ پہ کام کرنا، اپنے جو زندگی میں آپ نے رزلٹس دیے ہیں ان کو یاد رکھنا، آپ کے بارے میں لوگوں نے جو کچھ آپ کو بولا ہوا ہے، آپ کے پیاروں نے، آپ کے دوستوں نے، یا جن چیزوں میں آپ کے اچیومنٹس ہیں لوگوں نے جو کہا ہوا ہے، اس کو یاد رکھنا، یہ سب ہر وقت یاد رکھنا. جب کوئی نقصان ہوتا ہے میرا، پیسے کا، ٹائم کا، انرجی کا، ایموشن کا، میں اس کے پہ تھوڑا سا دکھی ہوتا ہوں، لیکن زیادہ یاد مجھے یہ رہتا ہے میرے پاس اور کتنے پیسے ہیں، ابھی کتنے ہیں میرے پاس، کیا میں سروائیو کر لوں گا، ہاں جی، خرچہ چل جائے گا، ہاں جی، سیونگ گزارے لائق ہے، ہاں جی، کیوں ٹینشن لینی ہے اس بات کی، آگے بڑھو. رشتے چلے گئے، کیا اس کے بغیر میں سروائیو کر لوں گا، ہاں جی، اور دوست ہیں، ہاں جی، معاملات ٹھیک ہیں کچھ اور، ہاں جی، ایک بزنس برباد ہو گیا، دوسرا کمزور ہو گیا، اور چھوٹے موٹے بزنسز ہیں، ہاں جی، بچا لیں گے، بچ جائے گا، آگے دیکھتے. سو اس طرح پلاننگ زندگی کیسے کرنی ہے، لوگوں نے صرف آپ کو بار بار بولیں گے، ڈونٹ پٹ آل یور ایگز ان ون باسکٹ، یو ہیو ٹو لٹرلی ڈو اٹ. اکنامکس کا بیسک اصول ہے، ہر بندہ آپ کو بتائے گا، لیکن پھر آپ دیکھیں گے دے آر پٹنگ آل دیئر ایگز ان ون باسکٹ. وائی؟ بیکاز وی آر ناٹ یوزنگ آر برین، بیکاز وہ دوسرا لگتا ہے کہ اس کو نہیں دوں گا تو اس کو ہو جائے گا، اس کو نہیں. ہر بندے نے جتنا جتنا کانٹریبیوٹ کیا ہے اس حساب سے اس کو دیں گے. دوستوں نے جتنا کیا ہے دوستوں کو دیں گے، فیملی کو وہ نہیں دوں گا، جو فیملی نے کیا ہے اس میں سے فیملی کو دوں گا. میری زندگی میں میرے مقصد میں جو میرے ساتھ چلا ہے اس مقصد کے اوپر میں اس کو دوں گا, کیونکہ میں دیکھ رہا ہوں, میں سوچ رہا ہوں, میں سمجھ رہا ہوں, تو میں دنیا میں چھوٹے موٹے اپنی جورسڈکشن کے اندر حساب کروں گا جیسے جج کرتا ہے. وہ گاڈ نہیں ہے کہ اس کو سب پتا ہو, لیکن فیکٹس, فگرز, وٹنسز, ایویڈنسز کو سامنے رکھ کے اپنی جورسڈکشن کے اندر وہ فیصلہ کرتا ہے. میں بھی کروں گا, اتنا حق ہم کو رب نے دیا ہے, اس کو بھی دیا ہے, تو مجھے بھی دیا ہے کہ میں اپنے فیصلے کروں. انہی فیصلوں کے اوپر میری آخرت جو ہے اس میں حساب کتاب میرے سے ہوگا. تو اس کو پریکٹیکلی جی کر کر کے کوئی بندہ اگر دکھا دے گا تو بڑا اچھا ہو جائے گا, ورنہ ریئلٹی اور جو ہماری باتیں ہیں وہ مل ہی نہیں رہی کہیں پہ. تو اس لیے کوئی کسی کو سامنے رکھ کر اپنی لائف ہی نہیں بنا پا رہا. وہ سمجھتے ہیں یہ سب زبانی کلامی ہے اور یہ زندگی ہے بھائی, اس میں ایسا ہی ہوتا ہے. تو زبانی کلامی اور زندگی جب مل جائیں گے, کنورج ہوں گے, تو اوتھینٹیسٹی نکلے گی. اوتھینٹیسٹی نکلے گی تو کچھ پروز اینڈ کونز ہوں گے اس کے اندر, یو ہیو ٹو ایکسیپٹ دیٹ. پھر خود بخود چیزیں آہستہ آہستہ بہتر ہوتی جائیں گی. مسلز ایک دن میں نہیں بنانا, آہستہ آہستہ مسلز بنتے ہیں. اسی طرح سوچ کے مسلز بھی ایسے ہی بنتے ہیں, اسی طرح فائنینشیل مسلز بھی ایسے ہی بنتے ہیں, ریلیشن شپس کے مسل بھی ایسے ہی بنتے ہیں. تو روز تھوڑا تھوڑا کرنا ہے, یہ دھیان دیں گے آپ تو چیزیں آسان ہو جائیں گی. آئی ہوپ میں نے جس طرح بھی ایکسپلین کیا ہے یہ ہو گیا ہے مجھ سے. اس میں سے دماغ کی کھڑکیاں اور پلاننگ ساری کی ساری آپ کے دماغ میں اتر آئی.
12: بہت زیادہ سر جی, میں لائک دیئر واز اوبویسلی ٹو مچ انفارمیشن سم ٹائمز آئی فیل لائک, بٹ اس سے جو مجھے ابھی بات, میں نے ابھی ایک اور بات محسوس کی ہے. میں پتہ نہیں کیوں میں محسوس کرنے والا بندہ زیادہ ہوں, تو جیسے پہلے بھی میں شو پہ آتا تھا تو بات کرتا تھا آپ سے, جب سے آپ نے بات کری, جب ہم کسی اپنے سے کسی کو بہتر دیکھتے ہیں تو میں ڈر جاتا تھا آپ سے. مجھے یہ ڈر نہیں تھا لیکن مجھے اپنا اندر جو دکھائی دیتا تھا نا, وہ مجھے اچھا نہیں لگتا تھا. بیکاز یو ہیڈ, یو ہیو ایوری تھنگ وٹ آئی وڈ لائک ٹو بی, وٹ آئی وانٹ ٹو بی ایکچولی انسٹیڈ آف لائک. اور آج پہلی دفعہ ہے کہ میں اتنا کھل کے, اتنا وداؤٹ گیٹنگ ایموشنل آئی کین سے دیٹ, کہ میں نے آج اچھی طرح سے سنا.
11: اس کا مطلب جو ہم آہستہ آہستہ جو اسٹرینتھ ہم ڈھونڈ رہے تھے, مسلز نے اسٹرینتھ, کیونکہ آپ نے ڈر ڈر کے بھی جا کے جم تھوڑا تھوڑا کر کر کے اس کے اندر اسٹرینتھ پیدا کر دی, تو بھی آپ اگلا ویٹ اٹھانے کے قابل ہو گئے. یہ اندر سے آپ کو پتہ نہیں لگ رہا تھا بٹ اس کے اوپر کام ہو رہا تھا, آپ کے اندر چیزیں جا رہی تھیں. کوئی چیز ضائع نہیں ہوتی ہے, تو وہ جب آپ کے اندر جا رہی تھی آپ سوچتے تھے, سمجھتے تھے, اس کے ساتھ آپ کنیکٹڈ لیکن نہیں رہتے تھے. اب کنیکٹڈ, جب جب کنیکٹڈ ہو گئے, آپ کو کیا لگتا ہے رب نے کیوں یہ کانسیپٹ بنایا ہے عبادت کا؟ بار بار کنیکٹ کیوں کرنا ہے؟ دن میں پانچ دفعہ کیوں کرنا ہے؟ دن میں تین دفعہ, دو دفعہ یا ایک دفعہ کیوں کنیکٹ کرنا ہے مختلف؟ وہ کنیکشن از ویری امپورٹنٹ, بیکاز سیل فون کو چارجر میں ڈالو گے تو چارج ہوگا, تو وہ فل کیپیسٹی پہ آپریٹ کرے گا. پھر اس پہ اس فون کو یوز کرو گے, کالز کے لیے کرو گے, ڈیٹا ڈاؤن لوڈ کرنے کے لیے کرو گے, انفارمیشن کے لیے کرو گے, آسانی کے لیے یوز کرو گے, پھر دو دن جب ضرورت پڑے گی تو کنیکٹ کرو گے. اور یہی وہ چیزیں ہیں, اور رب نہیں چاہتا کہ آپ پرمننٹ کنیکٹ کر کے رہیں. یہ بات بھی سمجھیں آپ, پرمننٹ کر, اگر آپ فون کو پرمننٹ ہائی بیٹری پہ لگاتے رہو گے تو کیا ہو جائے گا, اس کی بیٹری ڈاؤن ہو جائے گی. تو رب نے بھی آپ کو اس لیے کہتا ہے, سمجھیں اس بات کو, کہ ہر وقت کنیکشن اس کے ساتھ لگانے کے بجائے, دنیا بہت امپورٹنٹ ہے, دنیا کے حساب کتاب سے آپ کا کنیکشن ہو رہا ہوگا. تو اسی لیے کہتا ہے جب دنیا کے کام کر لو, جب اپنی رسپانسبلٹیز, ڈیوٹیز, جو بھی معاملات ہیں وہ کر لو, تو پھر شام کو, رات کے اندھیرے میں, دن کو, کسی وقت کنیکٹ کرو اور اپنے اپنی عبادات میں لگ جاؤ. کیا ہوگا اس سے؟ آپ فیولڈ ہو جائے, ری فیولڈ ہو جائیں گے دوبارہ, اور پھر آپ کو دنیا کے کام کرنے, ہر وقت یہی کام نہیں کرتے رہنا. ایک صحابی تھے بہت بڑے, وہ ہر وقت اتنی عبادت کرتے تھے, بیمار رہنے لگ گئے, گھر کے حقوق نہیں پورے ہو رہے تھے, چیزیں نہیں ہو رہی تھیں, تو ان کو بلا کے منع کیا گیا کہ یہ آپ اس یہ نہیں کر سکتے, پرماننٹ یہ کام نہیں کر سکتے آپ, یہ بیچ میں کرنے کی چیزیں, اور پھر دنیا کے کام میں یہ چیزیں اپلائی کر کے آپ کرتے رہیں گے جی عبادات. اس سے کیا ہوگا, آپ نے وہ عبادت آپ کے کام میں نظر نہیں آ رہی, رشتوں میں نظر نہیں آ رہی, آپ کے بزنس میں نظر نہیں آ رہی, آپ کی ہینڈنگ ٹیکنگ ڈیلنگ میں نظر نہیں آ رہی, تو اپلائی کب کرو گے؟ تو لے کر اپلائی کرنا, کنیکٹ کرنا, پھر اپلائی کرنا, پھر واپس آ کے کنیکٹ کرنا, یہ سارا کام ہے. اور اسی پروسیس کے اندر جو کنسسٹنٹ رہے گا اس کے نمبر, جیسے اس کی فزیک بنتی ہے جم جانے سے, जो परमानेंट जाता रहता है, जो नहीं जाते उनकी उस हिसाब से फिजीक बनती है, जो कभी नहीं जाते उनके उस हिसाब से फिजीक बनती है या बिगड़ती है। तो एक्चुअल में चीज़ें बहुत सिंपल हैं, बताने वालों ने, बनाने वालों ने, और या जिसने करके दिखाना था उसने अपने ज़माने में तो करके दिखा दिया, लेकिन उसके बाद के ज़मानों में वो एक देवमालाई कहानी बन गई, एक लार्जर देन लाइफ स्टोरी बन गई बस, और सब उनको बाव डाउन तो कर रहे हैं लेकिन कुछ सीख कर थोड़ा सा भी अप्लाई करने की कोशिश नहीं कर रहा। ये सिर्फ करने होगा, ये जब करने लगेंगे चीज़ों को ना ढीला, मैं आप सिर्फ वो कहता हूँ ढीला छोड़ भाई, अभी आपने थोड़ी देर पहले ढीला छोड़ा, ढीला और ये कि कभी कभी अक्सर लोग कहते हैं कि यू नो ये बहुत ज़्यादा हो जाता है, कुछ भी ज़्यादा नहीं होता, थोड़ी देर के बाद आपको लगने लग जाता है कि ये बहुत हो गया, आपने ये दिमाग से छोड़ना ही, मतलब निकाल देना है कि जितना भी आ रहा है मैं ले सकता हूँ, मैं देख सकता हूँ, मैं सुन सकता हूँ, मैं समझ सकता हूँ, कोई मेरा दिमाग रब ने इसीलिए पैदा किया, मैं एहसास कर सकता हूँ कि कुछ हो रहा है, कुछ चेंजेस आ रही हैं, कुछ रिजल्ट्स आएंगे, मैं इस पर काम करूँगा, और कोई जल्दी, मैंने कभी कहा है आपको कुछ जल्दी करे, मैं इतना स्लो प्रोसेस करने वाला आदमी हूँ, मैं कहता हूँ जिम जाना है ना सिर्फ ट्रैक सूट खरीद लो, दिस इज ऑल्सो गोइंग टू द जिम, द एफर्ट दैट यू हैव डन गोइंग टूवर्ड्स द जिम, इक्विपमेंट खरीद लिया जो भी आपको चाहिए, आप जाके जिम में बैठ के हो सिर्फ, फिर शर्मिंदगी से दूसरों की देखा देखी, क्योंकि चले गए हो, काम हो गया, एक बहुत बड़ा काम हो गया, फिर आगे करोगे, फिर उसके बाद दूसरों को देख के करोगे, आहिस्ता आहिस्ता चलोगे, खुद ब खुद आहिस्ता आहिस्ता उमंग पैदा होगी, दोस्ती होगी, ताल्लुक होगा, मामलात बनेंगे स्लोली एंड ग्रेजुअली, जो कहते हैं जी पार्टनर नहीं मिलता वहीं से मिल जाता है, अक्सर लोग कहते हैं जी मुझे टैंगो करने का बहुत शौक है या लंबाडा करने का या फलां करने का बहुत शौक है, मेरे साथ तो कोई खेलता ही नहीं, आप उस जगह जाओ जहाँ ये सब होता है, लोग खुद आपसे आके कह रहे होंगे कि मेरे साथ ढांडियाँ खेलें, फिर आपकी मर्जी खेलें ना खेलें, ठीक है, फिर बहाने होंगे ओए हो डांडियाँ मेरी उंगली पे लग गया, अरे भाई कोई बात नहीं, लग जाती होती है कभी कभी, छोटी मोटी चीज़ें होती रहेंगी। सो इस तरह आपने खुद को ढीला छोड़ के चांस दें, आप खुद को चांस दें, लोगों की बात नहीं मैं कर रहा, किसी और को चांस मत दें, आप खुद को चांस दें, आप अपने डर से बात करें, ताल्लुक रखें, थोड़ा थोड़ा आगे जाएं। हमारा दोस्त है, उसके हम बिजनेस पे, उसके हम फाइनेंसिस पे फर्ज करो काम करना चाह रहे हैं, वो इतना उसने सारी ज़िंदगी एक ही तरीके से काम किया, वो डर के अपने फाइनेंसिस ही बेहतर नहीं करना चाहता, और वो इतने स्लो बेबी स्टेप ले रहा है कि मतलब बंदा हैरान हो जाए, बट ही इज़ अलाउड टू डू दैट, ये उसका प्रोसेस है, उसको और बहुत कुछ आता है, कमाल है वो अपनी चीज़ों में, बट इस काम में एक दफ़ा जब उसको फ़ायदा हुआ, रिजल्ट आया, वो फिर खुद ब खुद करता रहेगा, तो कभी कभी हाथ पांव पकड़ के साथ चलना पड़ता है, बाकी जिसने नहीं उड़ना उसने नहीं उड़ना, और कुछ अरसे के बाद आपने उसको छोड़ के किसी और को के साथ उड़ना है, क्योंकि खुद उड़ने वाला सिर्फ उड़ने के लिए पैदा हुआ है, उसका कमाल उड़ने में ही नज़र आएगा, ज़मीन पे रेंगने में उसका काम नहीं है, वो किसी और का काम। तो डर किस चीज़ का, यहाँ तक आ गए हैं, कई दफ़ा हमें लगता है हम इस काबिल नहीं थे, आ गए हैं, कोई हमें ले आया, अब आगे इससे भी बेहतर लेके जाएगा, जिसने यहाँ तक इतना कुछ दे दिया वो कैसे मान जाएं कि वो आगे नहीं देगा, तो डर, और एक दिन डर किस बात का, एक दिन मर जाएंगे, सभी मर जाएंगे, कुछ नुकसान हो जाएगा, सबका होता रहता है, हमारा भी हो जाएगा, रिश्ते टूट जाते हैं, सबके टूटते हैं, हम कोई इधर ठेका लेके आए हुए हैं, हम अपना काम करेंगे, एफर्ट करेंगे, कोशिश अच्छी करने की कोशिश करेंगे, दिल को, दिमाग को, नीयत को ठीक रखेंगे, चलता है चले, नहीं चलता कोई बात नहीं, उससे हम सीखेंगे, बेसिक्स कवर्ड होंगे, आगे उसमें हमें एक्सपीरियंस मिलेगा, अगले लोगों में जो गलतियां की हैं हमने वो नहीं करेंगे, अगले अगर गलत लोग सिलेक्ट किए थे वो सिलेक्ट नहीं करेंगे। एक्चुअल में ज़िंदगी इसीलिए थी, ये फिर लोगों ने इसको बना दिया पिजन, हो ऐसी होनी चाहिए, वैसी होनी चाहिए, शादी ऐसी होती है फलां, और शादियाँ इसका लास्ट नेम मेरे साथ अच्छा लगेगा, फलां होगा, ये होगा, इन नीचपनों से बाहर निकलेंगे तो इंसान अपनी अजमत को ऊपर की तरफ, चीज़ों की तरफ लेके जाएगा, और इतना कुछ हो जाएगा कि डर को, जो बंदा बिलियनर होता है उसका आपको लगता है मिलियन का नुकसान हो जाए तो वो डर जाता है, नहीं, आम बंदे का मिलियन का हो, जिसके पास एक ही मिलियन हो तो उसकी रूह फना हो जाती है, ट्रू। तो
12: मुझे ना सर इसे एक बात याद है, आखिरी बात करूंगा, मुझे मरने का डर पहले भी नहीं था, लेकिन आपने जब समझाया ना कि रिस्पॉन्सिबिलिटी के, रिस्पॉन्सिबिलिटी पूरी करने के बाद
11: मरे
12: आप वो, हाँ जी, हाँ जी, तो मैंने अभी क्या किया कि मुझे ابھی بھی نہیں ہے خوف, لیکن میں نے کیا کیا تھوڑا ریسپانسبلٹی کا جب وزن آیا تو میں نے کیا کیا اپنا جو فائنینسز ٹھیک کر کے, جیسے میرا گھر تھا, گھر میں نے بیوی اور بچوں کے نام کر دیا, جو میری سیونگس ہے اس کو میں نے جو ان کے نام کر دیا, اگر مجھے کچھ ہو دے آر سیٹ, تو ان کو یہ کاغذی چکروں میں نہ پڑنا پڑے. تو مرنے کا مجھے
11: یہ جو ہے نا اصل میں جینے ہی کے لیے تو پیدا ہو رہے تھے, تو اس کا کیوں خوف ہو رہا ہے؟ مجھے ڈر جو ہے نا موت کا نہیں ہے, جیے بغیر مر جانے کا ہے. سمجھ رہے ہو کہ جس کام کے لیے میں پیدا ہوا تھا, جس کام کے لیے مجھے کریٹ کیا گیا تھا, اسی کو کرنے سے میں گریزا ہوں, اسی کو کرنے سے میں ڈرا ہوا ہوں, یہ مجھ کو نہیں کرنا. اور یہ جتنا آپ نے دوسروں کے نام پہ جو کچھ بھی کر رہے ہیں, یہ چیزیں آپ کو ڈر سے دور کر رہی ہیں, آپ دوسروں کے لیے آسانیاں پیدا کر رہے ہیں. میں اپنی زندگی میں جس کو جو کرنا تھا بتانا تھا بتا چکا, جس کو جو دینا تھا دے چکا, فیملی میں بھی, دوستوں میں بھی, اور باقی جو کچھ چھوٹی سی ایک تو چیزیں رہ گئی ہیں وہ کس کو ایگزیکٹلی پتا ہے اس کو کیسے ہونا ہے, اور وہ ہو بھی جائے گی کیونکہ کبھی کبھی یہ پروسیس لمبے ہو جاتے ہیں. تو اس سے اس کا مطلب یہ ہے کہ آپ اپنی ڈیوٹی بھی کر رہے ہیں, اور آپ اس بات سے کہ اس کرنے کے بعد میرے ساتھ کون کیا کرے گا کہ ڈر سے بھی باہر نکل آئے. سو آپ بہت اوپر سٹیپس بہت ٹھیک ٹھیک جا رہے ہیں, اسی طرح آہستہ آہستہ چیزیں خود بخود ہوتی چلی جا رہی ہیں. اور آپ کو سمپل یہ سمجھنا ہے کہ مجھے ایفرٹ لیس ای سے جیسے میں جاب کرتا ہوں ویسے ہی مجھے کمیونیکیٹ کرنا ہے, ویسے ہی مجھے رشتے بنانے ہیں, مجھے بس یہ اس کے پیچھے کی ایفرٹ کرتے رہنا ہے, اور آئی جسٹ ہیو ٹو میک اٹ سیم لائک ایفرٹ لیس.
12: جی سر.
11: اور اس کے لیے ہم نے جو آزاد تھاٹ بنائی تھی, اف اونلی یو نیو ہاؤ مچ ایفرٹ از ریکوائرڈ ٹو میک سم تھنگ سیم ایفرٹ لیس, ٹھیک ہے, اس کے پیچھے بڑا کام کرنا پڑتا ہے. آپ وہی کام کر رہے ہو, تو کام کرنے والا بندہ کام سے نہیں ڈرتا گھبراتا ہوتا, اور خود پہ کام کرنا جس کا اتنا فائدہ ہے, اور رب پہ ہم ہی ہم سے ہی کام کرواتا رہتا ہے. ایکچولی یہ ساری عبادات ہم پہ کام ہو رہا ہے, ہماری سوچ پہ کام ہو رہا ہے, ہمارے جسم پہ کام ہو رہا ہے, اور رشتوں میں بھی ہمیں بتایا گیا کہ رشتے ہونے چاہیے, اس میں بھی آپ کام ہی کر رہے ہوتے ہیں, یہ سب کام ہی ہے. لیکن کام رہ کر کام کرنا یہ اصل کام ہے. سمجھے؟ کام رہ کر کام پہ لگنا اور کام کو کمپلیٹ کرنے کی کوشش کرتے رہنا یہ اصل کام ہے. اس کا ویڈیو بننا چاہیے تھا, یہ دوبارہ نہیں آئے گا. کبھی کبھی تو ہم کوئی لائن کریٹ کرتے ہیں, ٹھیک ہے, یہ یاد کرا,
12: یہ نشانے پہ لگی ہے سر جی.
11: ہاں جی, یہ اگر یہ سمجھ گئے نا ہم کہ یہ کیسے ہونا ہے, اور جتنے لوگوں کو میں غصہ کرتا ہوں, ناراض ہوتا ہوں, سختی کرتا ہوں, وہ صرف میری وہ جو کام ہونے سے جو مجھے دور کرتے ہیں نا, اریٹیٹ کر کے یا غصہ چڑھا کے یا ناراض ہو کے, میں اس بیلنس سے مجھے باہر جب نکالتے ہیں تو میں غصہ کرتا ہوں کہ مجھے بیلنس سے نہ نکالو, میں بڑی مشکل سے بیلنس کے اندر رہنا چاہتا ہوں تاکہ یہی بیلنس میں رہوں میں, اور مجھے مسئلے بتائیں, پریشانیاں تکلیفیں بتائیں, میں آپ کو صرف بتاتا جاؤں اور ساتھ ساتھ حل کرتے جاؤں اور آگے
12: بڑھے,
11: ٹھیک ہے.
12: تھینک
11: یو سر, سو گریٹ فل بردر, تھینک یو ویری مچ. اور جناب آپ سن رہے تھے ہیرا سنگھ جی کو ہمارے ساتھ, اور کر رہے تھے انجوائے اور ریلیٹ کر رہے تھے بہت ساری باتوں سے ان کی, اور آہستہ آہستہ دیکھیے کیسے کیسے لوگ کمال کر رہے ہیں جی. مہربان, نمبر ہے اسٹوڈیو کا 9725019390. آپ لوگ اتنے ہمتن گوش ہو کے, یو آر آل ایئرز لسننگ ٹو ہیرا سنگھ جی اور ان کی پیار بھری مزے مزے کی باتیں. ریڈیو آزاد, یو آر آن دی ایئر.
13: جی السلام علیکم آزاد جی.
11: جی وعلیکم السلام. وعلیکم السلام. بوتھ چارٹ بنانے آئی ہیں آپ ہیں جی؟
13: ہاں جی, بوتھے ملیں گے نا سارے پھر اکٹھے.
11: جی جی جی,
13: میں سن رہی ہوں شروع سے ایکچولی, اینڈ اٹس اے ونڈرفل یو نو شو, نالج بہت زیادہ یو نو, اور مجھے کئی کوشچنز بیچ میں آئے, کئی وہ ہوا کیونکہ ہیرا سنگھ نے آئی تھنک ہی ہیلپ ایوری بڈی ایلس آلسو asking all those things also, جو ہے نا. تو میں یہ سوچ رہی تھی کہ ہم زندگی میں بہت لیٹ سوچتے ہیں کیونکہ ہم اپنے آپ کو ڈاؤٹ کرتے رہتے ہیں. وائی از دیٹ یو نو, کیونکہ ہماری تربیت ایسی ہوئی ہے یا ہمارے میں کوٹ کوٹ کے یہ ڈالا گیا ہے کہ تم اپنے آپ کو ڈاؤٹ کرتے رہو, اپنے اوپر کانفیڈینٹ نہ کرو تم اپنے, یو نو یہی تو. لیکن جب لیٹر ایج میں وہ ساری چیزیں وہ ہوتی ہیں تو دین یو آر لائک یس, مجھے یہ فیلنگ تھی, مجھے یہ کر لینا چاہیے تھا, لیکن آئی ڈیڈ ناٹ ڈو دیٹ, اینڈ دین یو پے فار اٹ in your later age.
11: देखिए जो हमारे बुजुर्ग थे ना, they did not know much. ठीक है, ह्यूमन बीइंग्स के बारे में, साइकोलॉजी के बारे में, चाइल्ड की डेवलपमेंट के बारे में, क्रिएटिंग एन एनवायरनमेंट के बारे में, उस एनवायरनमेंट के अंदर बड़े होने वाली बहुत सारे लोग, उन्होंने जानबूझ के नहीं किया, उन्होंने बहुत सारे ऐसे चरके और बहुत सारी ऐसी गलतियां हो गई उनसे, क्योंकि सिर्फ पेरेंट्स की बात नहीं, सोसाइटी पूरी की पूरी इवॉल्व कर रही थी.
13: सोसाइटी की बात है, हाँ जी, मैं सिर्फ पेरेंट्स की बात नहीं कर रही हूँ, हमारे इर्द गिर्द भी सारे जो लोग थे उन्होंने भी हमें यही फीलिंग दी.
11: जी, असल में ना प्रोडक्ट जो है ना, पेरेंट्स भी उस जमाने के, जो हमारे पेरेंट्स जिस जमाने में थे वो भी सोसाइटी की सोच के प्रोडक्ट थे. ठीक है, अब दुख की बात ये है कि जो अगली जो पीढ़ी आई है, जिसमें पुराने ज़माने में बहुत सारी चीज़ें हमारे पास नहीं थी, इस तरह इन्फॉर्मेशन नहीं थी, इस तरह वीडियोस नहीं थे, इस तरह इल्म इतना आम नहीं था, इस तरह जो चाइल्ड साइकोलॉजी, इस तरह साइकोलॉजिस्ट, यू नो, साइकियाट्रिस्ट, उधर कोई जाते थे तो लोग समझते हैं पागल हैं, पगले हैं, हालांकि हर बंदे को होना चाहिए. अब इतना कुछ बदल गया है कि इस ज़माने में ये सब कुछ होने के बावजूद में जब अपने हम उम्र जो लोग हैं या जो हमसे बड़े हैं वो इस ज़माने में रहते हैं, हर वक्त फ़ोन पे रहते हैं, फेसबुक पे रहते हैं, इंस्टाग्राम पे रहते हैं, यूट्यूब पे रहते हैं, नई इन्फॉर्मेशन सारी उनको मिल रही है, चेंजेस उन्होंने अपने ज़माने की देख रही हैं. दुख की बात यह है वो उनसे भी बुरे हालात हैं उनके.
13: हाँ जी, नहीं, दैट्स ये वही है ना चीज़ के हम फिर उसको यूज़ कैसे करते हैं. बिकॉज जिस तरह मैं अपने बेटे से कई दफ़ा बात करती थी, ही एम्पावर्ड मी अ लॉट रियली, एंड वो मुझे कहता है कि मॉम गूगल इज़ देयर, मॉम there is so much information. There are, you know, you can watch things on YouTube. You don't, you have to just think out of your jo circle hai.
11: Haan ji, wo jo cycle jo hai na, brain wave,
13: aur cheezon ko bhi dekho.
11: Haan ji,
13: unhe bhi socho jo hai.
11: Asal mein na uske liye conscious effort karni padti. Wo hum kyun nahi karte is tarah ki conscious effort karni padti, aur conscious effort ka matlab ye hai jo purani brain ke andar wiring ho gayi hai उसके खिलाफ हमको कुछ नई चीज करनी है, और वो वेरी डिसकंफर्टिंग होती है.
13: क्योंकि देखें, पहले हमने लगाया हुआ, अगर एनिमल चैनल लगाया हुआ, प्लैनेट चैनल लगाया हुआ, तो जी वो मछलियां आ रही हैं, वो शेर आ रहे हैं, तो यू नो वी वर नॉट इवन पेइंग अटेंशन के व्हाट दे आर ट्राइंग टू कन्वे.
11: जी,
13: अब मैं उसके साथ जब बैठ के देखती हूँ तो मैं उसे यही कहती हूँ, मैं कहती हूँ फारूक बेटा ये चीजें तो मैंने कभी सोचा भी नहीं था कि मुझे इन चीजों के बारे में इस तरह इंफॉर्मेशन मिलेगी.
11: जी, अब आप ये सोचें, जो कुछ आपने नहीं सोचा हुआ था ना, या जिन चीजों को आप नहीं जानती थी, उसकी वजह से आपकी वो जिंदगी बन गई जो बन गई. ठीक है
13: जी,
11: ले अब जब ये चीजें हम जानते हैं तो इससे हमारी एक नई जिंदगी बननी चाहिए और डिफरेंट बननी चाहिए, क्योंकि अब हम ये जानते हैं तो इसको अप्लाई भी करना है कहीं.
13: That's correct. लेकिन आजादी डर कौन खत्म करेगा, वो जो है कि हम नया स्टेप लेने जब लेना चाहते हैं तो यू आर स्टिल अफ्रेड ऑफ अननोन.
11: मुझे ये बताएं, जब डॉक्टर के पास आप बीमार होते हैं, डॉक्टर के पास जाते हैं, डॉक्टर आपको दवाई देता है, तो दवाई कौन देता है आपको?
13: डॉक्टर देता है,
11: उसने दे दी, उसके बाद आपके पास दवाई घर में आ गई, अब दवाई कौन देता है आपको?
13: हम खुद लेते हैं.
11: डर भी हम खुद दूर करेंगे, ये भी हमारा ही मसला है. समझिए, तो अब समझिए, एक्चुअल में मसले बहुत मुश्किल नहीं होते, ये बाहर से कुछ नहीं आना है, ये सब अंदर से, ये जो जो इंतज़ार कर रहे हैं मसाया का, आप ही अपनी ज़िंदगी के मसीह, वो उन्होंने आना है जब आना है, लेकिन घर के मसले उन्होंने हल नहीं करने, फाइनेंशियल मसले उन्होंने हल नहीं करने, फैमिली के मसले उन्होंने हल नहीं करने, बच्चे जो पेरेंट्स के साथ लड़ झगड़ और परेशान हो रहे हैं या कर रहे हैं, या माँ बाप उनको कर रहे हैं या वो उनको कर रहे हैं, ये सारे मसले ऐसे ही रहेंगे आपके. ये मसले सॉल्व करने का मसीहा पैदा हो चुका है और वो आप हैं, आप मर्द हैं, औरत हैं, बच्चे हैं, जो भी हैं, आप अपने जहन पे, अपने जिस्म पे, अपने रूप पे काम करना आपका, हमारा काम है, दवाई लेना हमारा काम है, वरना बीमारी दिन ब दिन बढ़ती चली जाएगी, दर्द बढ़ता चला जाएगा.
0: और यहाँ आज के हमारे इस प्रोग्राम का इख्तिताम होता है जी. दिस इज आजाद साइनिंग ऑफ. यू कैन ऑल्सो लिसन टू आवर रेडियो स्टेशन एट www.radioazad.us. इसके अलावा अगर आप पोएम्स सुनना चाहते हैं, नज़में सुनना चाहते हैं, तो आप साउंड क्लाउड पे जा सकते हैं, मिक्स क्लाउड पे. स्पेशली बताना ज़रूरी है उन तमाम लोगों को जो शोज़ की रिकॉर्डिंग या अपने फेवरेट शोज़ की रिकॉर्डिंग सुनना चाहते हैं अपने टाइम के ऊपर, आप लोग मिक्स क्लाउड पे जाके रेडियो आज़ाद को सर्च कीजिए और हमारे शोज़ वहाँ पे आप उनकी रिकॉर्डिंग सुन सकते हैं. और ये तो आपको मालूम ही है कि जिन लोगों के पास आईफोन ऐप है, एंड्रॉयड है, ब्लैकबेरी है, स्मार्टफोन्स हैं, वो लोग हमें हमारे हमारे आईफोन ऐप के थ्रू सुन सकते हैं जो है रेडियो आजाद। तो हम याद रखिएगा जिंदगी तो फिर मिलेंगे, और सबसे इम्पोर्टेंट बात, लोगों के लिए आसानियां पैदा कीजिएगा, रब आपके लिए आसानी पैदा करेगा। खुदा हाफिज।
14: This program will continue after the break. Continue listening to Inspire FM.
15: Inspire FM.
16: Inspire 105.1 FM.
17: We're taught that when you leave the house, you say, Bismillahi, tawakkaltu ala Allah. In the name of Allah, I lay my trust in Allah.
18: Hi, I'm Adam and I study media at Barnfield College. I first came here for an open day because I've always had a real passion for media and creating content, and I wanted to see what courses were on offer here. That open day honestly changed everything for me. I found a course that perfectly matched my passion. The tutors and students I met were so inspiring, and the facilities were incredible too. If you're looking for somewhere to study a course that fits your future goals, come along to Barnfield College's Summer Open Day on Saturday 13th of June. Visit barnfield.ac.uk to book your open day.
19: Need a ride? Village Taxis have you covered. Going to the airport, station, work, hospital or school? Call Village Taxis on Luton 24 24 24 for a quick, reliable service. New drivers wanted. Get registered today and join the Village Taxis team. Serving Luton, Central Beds, TfL, Wolverhampton, Hertfordshire and beyond. Taxi rental also available. Download our easy-to-use Village Taxis app or call 01582 24 24 24 to book your ride today. Village Taxis, your local taxi company.
20: Assalamu alaikum. Welcome to Inspire FM exam preparation jingles. My name is Tazeep and will motivate and give tips to our upcoming exam sitters. Stressed about GCSEs or A-levels in Luton? Don't sweat it alone. From tuitions in LU1 to LU4, expert help is right around the corner. Whether you need a small study group or one-to-one coaching, reach out to your school and see what tutor groups they recommend. Thank you for listening to Inspire FM jingles. Continue listening to Inspire FM for more exam tips.
21: Are you looking for a prompt let and comprehensive property management by property professionals? If so, relax and let a safe, registered agent take care of all your property matters. Marigold Residentials believe in 100% customer satisfaction and aim to provide quality service at very competitive prices. Why not also let us take care of your property sale? We're now a proud member of the National Association of Estate Agents. We also advertise in local papers free of charge. Visit us at 251 Dunstable Road or call us on 617-617. Terms and conditions apply.
22: The Prophet Muhammad sallallahu alayhi wa sallam said, the most blessed nikah, marriage ceremony, is the one with the least expense spent on it.

0: the time it takes to hear this ad.
1: There will be children in Gaza who will lose their parents. But there is hope. You can make the difference. Right now, MATW is providing emergency care for over 15,000 orphans in Gaza. But we need your help to reach more. Just £10 can provide nutritious meals, clean clothes and bedding, and medical care when needed. Don't turn away from Gaza's orphans. Text ORPHANS to 70560 to donate £10. Or visit matwproject.org.uk.
2: From the studios of Inspire FM, the time is now 12:30.
3: बचपन से सुनते आए हैं ये नहीं कहना वो नहीं करना सवाल नहीं पूछना और फिर इसी रवैये से हमारे ज़हनी और माशरती मसाइल उलझते चले गए हमारे मसाइल हमारे हालात से नहीं हमारे ख्यालात से पैदा होते हैं और ख्यालात दुरुस्त किए जा सकते हैं मैं हूँ आज़ाद और अगर आप भी चाहते हैं कि हम सब आज़ाद हो सकें अपने ही पैदा किए हुए मसाइल से तो बात कीजिए क्योंकि अब बोल के लब आज़ाद हैं तेरे ओनली ऑन इंस्पायर FM
4: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap bol ke lab azad hain tere.
5: Jo log apne pe kaam karte hain, unki emotional needs aahista aahista agar wo dhyan dein, to kam ho jati hain insano se. Aur self-recognition और self-actualization स्टेज पे ये वाली जो इमोशनल नीड्स हैं ये डिफरेंट हो जाती हैं ये इंसानों के बजाय मकसद से रिलेटेड हो जाती हैं ये रिजल्ट से रिलेटेड हो जाती हैं ये लेकिन हमें इस बात की समझ नहीं आती है क्योंकि हम लोग ये समझते हैं कि इमोशन का ताल्लुक सिर्फ हमारा इंसानों से है बिल्कुल जब आप रब के साथ कनेक्ट करते हैं तो इमोशंस नहीं आते आपकी आंखों में आंसू नहीं आते आप अपने आप को कनेक्टेड ग्रेटफुल या ऐसा नहीं फील करते कि आज सारे काम कर लिए जिस दिन आपकी इबादत पूरी हो जाती है तो वो भी इमोशनल कनेक्शन है रब के साथ जब दर्द में याद आता है वो तो इमोशनल कनेक्शन है जब आप उसको रिवर्ट बैक करते हैं जब कोई परेशानी तकलीफ आ जाती है जब सारे रास्ते बंद हो जाते हैं आप कैसे उसके साथ इमोशनली कनेक्ट करते हैं तो वो भी एक एनर्जी आप उधर भी दे रहे होते हैं ठीक हो गया और दूसरा जब आप किसी मकसद पे होते हैं उस मकसद में आपको तकलीफ होती है कभी रोना आता है कभी परेशानी आती है कभी दुख के बावजूद आप उठ के खड़े होते हैं कितनी इमोशनल एनर्जी आप यूज़ कर रहे हैं मकसद के लिए लेकिन क्योंकि हमारा दिमाग काम नहीं करता हमें लगता है ये इमोशंस हमें सिर्फ लोगों के साथ हमारे ताल्लुक में रब के साथ ताल्लुक में भी इमोशंस है अपने साथ ताल्लुक में जैसे हीरा सिंह जी वाज टेलिंग अस अबाउट बीटिंग अप हिमसेल्फ तो अपने साथ जो उनका इमोशनल कनेक्शन है जब वो चीज़ मिसिंग होती है या बार बार उनको उस चीज़ की तकलीफ़ होती है तो कितनी तकलीफ़ हो रही है और कितनी इमोशनल एनर्जी एग्जॉस्ट हो जाता है आदमी अपने साथ तो अपने साथ भी आपकी इमोशनल टॉक चल रही होती है रब के साथ भी आपका इमोशनल इंटरेक्शन चल रहा होता है हम हर चीज़ जिनसे प्यार करते हैं हम हर उस काम से जिससे प्यार करते हैं हम अपना पैशन जिससे प्यार करते हैं उसके साथ भी हमारा एक इमोशनल कनेक्शन बना होता है इसीलिए जब वो छूटता है या निकलता है आपके हाथ से या उसमें नुकसान होता है तो आपको इतनी तकलीफ़ होती है बट इंसान बेचारा क्योंकि उसने दिमाग इस्तेमाल नहीं किया कभी तो उसको लगता है इमोशन का सिर्फ एक मतलब है मोहब्बत जिस इंसान से मैंने की उसने मेरे साथ क्या किया माँ बाप के साथ अगर मेरा कुछ इमोशनल कनेक्शन है तो उससे मुझे कैसे मेरा इंटरेक्शन हुआ ये वो आजकल क्या कर रहे हैं बच्चे अगर हैं तो वो कैसे मेरा यू नो उनके साथ जो मेरा इमोशनल इंटरेक्शन है या जो रेसिप्रोकेशन ऑफ एनर्जी है या जो भी ट्रांसफ़र ऑफ एनर्जी है वो कैसे हो रहा है तो हमको ये लगता है इमोशनल जैसे लॉजिकल स्टेबिलिटी होती है जैसे स्पिरिचुअल स्टेबिलिटी होती है ऐसे इमोशनल स्टेबिलिटी भी होती है ऐसे फिजिकल स्टेबिलिटी होती है बिल्कुल इसी तरह इमोशनल स्टेबिलिटी भी होती है जब आप इमोशनल स्टेबिलिटी को जब समझ जाते हैं और ये कभी भी नहीं आती अगर आप इमोशनली इंटेलिजेंट ना हो अभी जितनी मैंने आपको बातें बताई हैं ये किसी किताब में नहीं लिखी हुई हैं ये किसी जगह पे आपको ये नहीं मिलेंगी ये अपने साथ कनेक्ट करने से आपको पता चलेगा कि मेरा इमोशन कहाँ कहाँ इस्तेमाल हो रहा है और कहाँ कहाँ ड्रेन हो रहा है जैसे फैक्ट्री में चीज़ें बनती हैं तो तमाम लोगों का उस प्रोडक्ट उस सर्विस पे ध्यान है जो मिल रही है लेकिन उस पिल फ्रिज पे किसी का ध्यान नहीं है जो वेस्ट हो रहा है उस वेस्ट को ठिकाने कैसे लगाना है और उस वेस्ट से कई ऐसी केमिकल्स किसी ऐसी जगह तो नहीं जा रही जहाँ और लोगों को तकलीफ परेशानी हो रही है तो ये सब समझना ज़िंदगी के लिए बहुत ज़रूरी है इमोशंस और इमोशनल वेस्ट दोनों को हैंडल करना, जैसे आप खाना खाते हैं उससे एनर्जी लेते हैं, उसके बाद वेस्ट को ठिकाने लगाने का भी आपका अपना बंदोबस्त है, बिल्कुल इसी तरह इमोशंस भी बिल्कुल ऐसा ही रूह के अंदर जिस्म में जाते हैं और वो इस्तेमाल होते हैं, फिर उसका कुछ वेस्ट भी होता है और कुछ वो आपका काम करते हैं, माइटोकॉन्ड्रिया आपको जो एनर्जी चाहिए वो बना के उसको वो देते हैं, जो आप एनर्जेटिक फील करते हैं अपने अंदर। एनर्जी फूड से भी आती है, एनर्जी थॉट से भी आती है, एनर्जी रिश्तों से भी आती है, एनर्जी मकसद पे रहने से भी आती है, एनर्जी रब के साथ ताल्लुक से भी आती है, वो जो आपको चला के रखती है रोज़, वरना तो सुबह कोई उठे ही ना, दिल ही ना चाहे। कई लोग इतने निकम्मे होते हैं उनके लिए पैसे कमाने का दिल ही नहीं चाहता उनकी हरकतें देख के सच उनकी बेहुरमती चीज़ों को करने की देख के, उनका नाशुकरा और उनका बूथा देख के दिल ही नहीं चाहता। ठीक है जी, तो पुराने ज़माने में जब औरतें बेचारी थक जाती थी, इमोशनल हो जाती थी, जब उनको लगता था वेव आती थी इमोशनल और उनका जो भी काम उन्होंने किया वो इतनी एफर्ट किया उसकी रेसिप्रोकेशन नहीं मिलती थी, तो अपने मुंह पे ही थप्पड़ मार लिया करती थी। ठीक है, क्योंकि औलाद को या किसी और तक उनका हाथ पहुंचता नहीं था, तो कहती थी मैं कहाँ जाऊँ क्या करूँ, खुद अपना ही मुँह पीट लेते थे। तो बिल्कुल इसी तरह हम उसमें बड़ी एनर्जी ज़ाया होती है, अपने आप की तड़प, अपना ज़ाया होना, अपनी एफर्ट एनर्जी सब वेस्ट होना, सब मुझे अब समझ आता है, तब नहीं समझ आता था, कुछ समझ नहीं आता था, हम समझते पागल हो गया, अगला पगलों वाली हरकतें कर रहे, घबराहट हो, लेकिन वो ये सब कुछ अब दिखता है, सब समझ आता है ये कहाँ हो रहा है कैसे हो रहा है। और जिसको नहीं समझ आ रहा ना, वो कभी भी उसका इमोशनल वेस्ट इतना होगा, वो इमोशन दे दे के थक जाएंगे, लेकिन कहीं से स्टॉपेज नहीं करेंगे कि रुक जाए ये और इसको किसी और जगह इस्तेमाल करें। जैसे पैसा, वी वेस्ट आर गुड मनी आफ्टर आर बैड मनी इन कोट्स, नहीं करना। उसके बजाय जो गुड मनी है, जो गुड इमोशन है, गुड चीज़ें, उस पर ध्यान करना, और उसके बजाय रेसिप्रोकेशन आपको कितनी चाहिए इस पर आपने ध्यान देना। जहाँ तक इंसानों के बीच में, क्योंकि वापस आके फिर हमारा सब कुछ छोड़ने, जितना मर्ज़ी मैं बता दूँ, पढ़ा दूँ, सिखा दूँ, समझा दूँ, करके दिखा दूँ, घूम फिर के आखिर में वही चीज़ आ जाएगी कि मेरा क्या, या मेरे ये जो दो चार रिश्ते हैं इसमें से जो मुझे चीज़ें इमोशनल कनेक्शन या इमोशनल रेसिप्रोकेशन मिल रही है या नहीं मिल रही है। तो उसमें आपको मैं बताऊँ, जब आपकी कोई नाकदरी करता है ना, तो गौर से सुनिएगा, जब आपको लगता है कि मेरी किसी ने कदर नहीं की, मेरे टाइम की, मेरे इमोशन की, मेरी यू नो एनर्जी, किसी ने कदर नहीं की, और बेकदरी जब होती है तो आपको इमोशनल टर्मोइल, इमोशनल किस्म की चोट लगती है, लेकिन आप उसमें आपका एक बहुत बड़ा कसूर है, कदर ना करवा सकना। क्यों नहीं कदर करवा सके आप, इसको सही करना, इसका एंगल एडजस्ट करना पड़ेगा। कैमरा है आपका बहुत आला क्वालिटी का, आगे आप महबूब की तस्वीर खींचना चाहते हैं कमाल किस्म की, लेकिन आउट ऑफ फोकस है, थोड़ी सी एक्साइटमेंट में फ़ोटो खींच के और सारे बाद में ख़राब कर दें, उसके बाद कहना कपड़े ज़ाया, टाइम ज़ाया, ये ज़ाया हो गया, फलां हो गया, ओहो मैंने ये कर दिया। काम को सीखें कैमरे को, और उसके बाद उसके प्रॉपर लेंस को, दूर का, नज़दीक का, कौन सा लेंस कैसे उसको फोकस करना है, ये जब तक नहीं सीखेंगे आपको रिजल्ट नहीं मिलेगा। बिल्कुल इसी तरह इमोशंस को भी आपने फोकस करना है, किसको क्या देना है, कितना देना है, ये जिस दिन आप सीख लेंगे उस दिन, क्योंकि जितना, और अगर आप बहुत देना चाहते हैं, बहुत दयालु हैं, आपको बहुत कीड़ा है अजमत का, ठीक है जी, तो आपने 5% जो दे रहा है उसको 10% देना है, 5% वाले को 100 नहीं देना, क्योंकि 100 की नाकदरी, नाशुक्री, फिर उसकी रिजेंटमेंट, फिर गुस्सा, फिर बिटरनेस, फिर इंसानियत ऐसी है, दुनिया ऐसी है, रोग ऐसे हैं, रब ऐसा है, ये सारा वहाँ से स्टेम आउट करता है। ये कीड़ा जिसको होता है ना इलॉजिकल होने का या स्टूपिड होने का, ये फिर आपकी जान लेके जाता है। स्टूपिडिटी जो है ना इग्नोरेंस से आती है, इंसान कभी स्टूपिड नहीं होता, आप रब को कभी ये नहीं कह सकते। बहुत सारे लोग कहते हैं मैं तो स्टूपिड हूँ, बिल्कुल स्टूपिड नहीं है आप, ये ऐसे आपको किसी ने कह दिया है, ये आपने अपने दिमाग में कवर करने के लिए आप कहते हैं, ब्रेन भी स्टूपिड को बार बार कहता रहता है, तो वो भी समझते हैं हाँ जी ये स्टूपिड है, तो उसको आपको सबसे थका हुआ ऑप्शन देता है अपनी लाइफ का, ताकि आप स्टूपिड समझते हो खुद को, तो स्टूपिड ही रहो। ये रब के साथ मजाक है और बदतमीज़ी और बदतहजीबी है नेचर के साथ। आपको मोस्ट रिफाइंड इंस्ट्रूमेंट के तौर पर इंसान पैदा किया उसने, आप कहते हैं मैं स्टूपिड हूँ, मेरी तो हर चीज़, कैसे स्टूपिड हैं आप? ये स्टूपिडिटी है कि आपने चॉइस कर लिया कि मैं स्टूपिड हूँ। मैंने ज़िंदगी में, अपनी ज़िंदगी में हम जिन जिन लोगों को स्टूपिड समझते थे वो सारे हमसे आगे हैं, या वो खुद समझते थे या उनको लोग समझते थे। چوائسز اسٹوپڈ ہوتی ہیں انسان کی، چوائس آف ورڈز ہماری اسٹوپڈ ہوتی ہیں، چوائس آف ریلیشن شپ ہمارے اسٹوپڈ ہوتے ہیں، چوائس آف انوائرمنٹ، چوائس آف جابس ہماری اسٹوپڈ ہوتی ہیں. انسان آپ اسٹوپڈ نہیں ہیں، ہماری چوائسز اسٹوپڈ ہیں، اس کی وجہ سے ایک زندگی ایک اسٹوپڈیٹی سی بن گئی ہماری. تو اس میں آپ رب کے ساتھ اس طرح کی باتیں، رب کہتا ہے وقت کو برا مت کہو، میں وقت ہوں. ہم رب وقت کو کیسے کیسے لوگ بد دعائیں، بدتمیزیاں، گالیاں کرتے ہیں، کہ ابن آدم مجھے اذیت دیتا ہے جب وہ وقت کو گالی دیتا ہے، تو وقت وہ ہے. تو بالکل اسی طرح اپنے آپ کو کوستے رہنا، آپ جو کچھ بھی کہتے ہیں نا خود کو، وہ آپ کے برین میں جا رہا ہے، آپ کا برین اس حساب سے آپ کو سرو کر رہا ہے. آپ نے کبھی دیکھا ہے آپ ایک ملازم کے سامنے نوکر ہے ہمارا دماغ، اس کو آپ کہتے رہتے ہیں، نوکر کو آپ کہتے رہتے ہیں میں اسٹوپڈ ہوں، میں ڈم ہوں، میں فلاں. آپ چاہتے ہیں آپ نوکر آپ کی عزت کرے، آپ کو بیسٹ سروس دے، یا آپ کے ساتھ اس سے بھی آپ سمپتھیز چاہتے ہیں. اور نوکر کو تو پتہ لگے میرا مالک کمال ہے، میرا جو لیڈر جو ہے وہ، اس کو عزت ملتی ہے، اس کو محبت ملتی ہے، وہ سرشاری میں. اور جس مالک کا میں نے یہ زندگی گزاری ہے اس لیے میں آپ کو بتا رہا ہوں، جو بھی لوگ آپ کے ساتھ زندگی میں ہوتے ہیں، جن کا لیڈر، جن کا باپ، جن کا بھائی، جن کی ماں، جن کی بیٹی کسی قابل ہوتے ہیں نا، اور وہ لوگ آپ کو سرو اگر کر رہے ہیں، اور ایون گھر کا ملازم بھی، اس گھر کا پرائم منسٹر کے گھر کے ملازم کی ٹور دیکھی ہے آپ نے، صاحب کے بارے میں وہ بات کیسے کرتا ہے، صاحب سے وہ کیسے بات کرتا ہے، ارد گرد کے لوگ جب اس کے بارے میں بات کرتے ہیں تو وہ کیا کہتا ہے، وہ کتنا فخر کرتا ہے کہ میں فلاں پرائم منسٹر یا فلاں چیف منسٹر یا فلاں منسٹر یا فلاں ایکٹر یا فلاں آرٹسٹ یا فلاں بندے کے گھر پہ کام کرتا ہوں. اس کی بات ہی اور ہوتی ہے، وہ ملازموں میں بیٹھتا ہے، اس کی باڈی لینگویج ہی اور ہوتی ہے، ہی از بگر، بیٹر اینڈ ایکسلنٹ دین ایوری ون ایلس اراؤنڈ ہم. سو یہ ہوتا، اور جب تک آپ اس پروڈکٹ، یہی چیز جب اگر آپ ملازم دیکھ رہے ہیں، آپ تھکے ہوئے ہیں، آپ روتے رہتے ہیں، منہ بسورتے رہتے ہیں، آنکھوں میں آپ کے آنسو ہیں، کبھی اس کو گلا، کبھی اس کو شکوا فلاں، اس گھر کا ملازم بھی آپ کی دل سے عزت نہیں کرتا، وہ گزارے لائق کام کرے گا بیگار کر کے. بالکل اسی طرح آپ کا برین بھی، اگر آپ اس کو اس قسم کی باتیں کہتے رہیں گے، پیار سے کہنا، محبت سے کہنا، لاڈ سے کہنا، کسی کو کوئی چیز سکھاتے ہوئے کہنا، یہ ساری باتیں اور ہیں، ان کو آپ پرسنل نہیں لے سکتے، یہ سمجھنا ہے آپ کو زندگی میں. لیکن جو چیزیں آپ کے اوپر رسپانسبلٹیز ہیں، جو کام ہے، جو آپ چیزیں کرتے ہیں، اس سے پتہ چلتا ہے کہ آپ کتنے رسپانسبل ہیں، کتنے کمال ہیں، اور کس حد تک آپ جا سکتے ہیں. مہربان ہے، کوئی کرتے ہیں ان سے بات. ریڈیو آزاد، یور آن دی ایئر.
0: السلام علیکم آزاد.
5: وعلیکم السلام، کیسی ہیں؟
0: بالکل ٹھیک الحمدللہ.
5: یہ میں نے اکثر نوٹ کیا، جب میری آپ سے ملاقات ہو جاتی ہے اور جب آپ گال پہ لالیاں دیکھ لیتی ہیں تو اگلے دن آپ کال کرتی ہیں، یا جب ہم بچے بچے سے لگتے ہیں اس کے علاوہ نہیں کال کرتی ہیں آپ؟
0: ہاں نہیں کرتی، بالکل سنتی ہوں نا آپ کو.
5: کیا سنتی ہیں؟
0: بس آپ کا شو سنتی ہوں، کبھی سمجھ میں آتا، کبھی پکانے میں چلی جاتی ہوں، پھر دین آئی کم بیک، سو آئی مس کوائٹ اے بٹ.
5: آپ کو شو تو نہیں پکاتا نا؟
0: مجھے ہاں
5: شو تو نہیں پکاتا آپ کو؟
0: جی
5: شو تو نہیں پکاتا آپ کو؟
0: شو نہیں پکاتا، دماغ کبھی کبھی بہت الرٹ ہو جاتا، کبھی کبھی پھر وہ ہو جاتا، کنفیوز ہو جاتا کہ وہ ہو.
5: یہ اس لیے نا کہ 80 سال تک اگر کوئی بجا، یا 70 سال یا 60 سال تک جم نہ جائے، تو جب اس کے ہاتھ میں میں چھوٹے سے بھی ویٹ پکڑاؤں گا 5 پاؤنڈ کے، تو انہوں نے کہنا او ہو یہ تو بہت پریشر ہے.
0: ہاں بالکل، 80 سال کے لوگوں کو اتنا وزن نہیں اٹھانا چاہیے نا، اگر وہ عادی نہیں ہے تو.
5: اگر وہ ہاں تو عادی ہونا چاہیے،
0: عادی نہیں ہے تو.
5: ہاں جی، اب عادی کو
0: جو کرتے ہوئے آئے ہیں ان کے لیے ٹھیک ہے. اچھا میں یہ بول رہی تھی، دنیا میں ایک قسم قسم کے لوگ ہیں. ابھی آپ بات کر رہے تھے کہ بعض لوگ ایسے ہیں کہ، تو میں یہ کہہ رہی ہوں کہ بعض لوگ اتنا کام کرتے ہیں لیکن ان کو اپریسیشن نہیں ملتا، ان کو ریکگنیشن نہیں ملتا، بلکہ لوگ جو ہیں اس کو اور بھی یو نو اس کو رن ڈاؤن کرتے.
5: ٹھیک ہے،
0: تو کیوں ایسا ہوتا ہے؟ ایسے لوگوں کو کیسے ڈیل کرنا چاہیے کہ تم اگر پریز نہیں کرے، وہ نہیں کرے تو کوئی بات نہیں، لیکن کسی کو گراؤ تو نہیں نا.
5: دو تین پوائنٹس میں اس پہ بات کرتا ہوں، ٹھیک ہے؟ ویلکم بیک ٹو دا شو. جناب پوائنٹ یہ تھا کہ جب لوگ کوئی ایفرٹ کرتے ہیں تو بجائے آپ ان کو اپریشیٹ کریں، آپ ان کے خلاف بات کرتے ہیں، یا ان کو آپ ڈی گریڈ کرتے ہیں، یا ان کی ایفرٹ کی آپ قدر نہیں کرتے، تو کم از کم اتنا تو نہ کریں. دیکھیں یہ اس کی دو ریزنز ہیں. ایک، مسئلہ یہ ہے کہ جب ہم نے اپنے ذہن میں یہ سوچ لیا, غور سے سنیے گا اس بات کو, آپ کی زندگی بدل سکتی ہے یہ بات. جب تک آپ نے اپنے ذہن سے یہ بات نہیں نکالی کہ میں کام اس لیے کر رہا ہوں یا اس لیے کر رہی ہوں کہ مجھے اپریسیشن ملے, یہ غلط سوچنے کا طریقہ ہے. آپ کو ایک کام ملا ہوا ہے, یہ بہت بڑی بات. مجھے ایک جاب ملی ہوئی ہے, دیکھیں جب جاب نہیں ہوتی نا تو کوئی بندہ نہیں سوچتا میں جب جاب کروں گا تو مجھے اپریسیشن چاہیے ہوگی. اس کو جاب چاہیے ہوتی ہے, وہ مر رہا ہوتا ہے جاب کے لیے. اس کو کسی بندے نے شادی کرنی ہے نا, اس نے نہیں کہتا جب بیوی آئے گی تو مجھے ایسے کھلائے گی, ایسے پہنائے گی, ایسے فلاں کرے گی, میری فلاں کرے گی. وہ کہا بھائی میں نے شادی کرنی ہے کسی بھی طرح, سب کر رہے ہیں, میری رہ گئی ہے, لوگوں کی شکل میں اپنی نہیں دکھا پا رہا. اٹس آل اباؤٹ پیپل, ٹھیک ہے جی. اس وقت وہ کچھ نہیں سوچ رہا ہوتا, وہ بعد میں کہتا ہے دیکھ لیں گے, ڈیل کر لیں گے, ہو جائے گا. اور پھر ان سے کچھ نہ ڈیل ہوتا ہے نہ وہ دیکھ سکتے ہیں کسی چیز کو, نہ خود کو آئینے میں, نہ دوسروں کو, نہ رشتے کو. تو یہ سمجھنا ضروری ہے. سب سے پہلے میں نے یہ بات جب زندگی میں سیکھی کہ مجھے اپنا کام دل و جان سے کرنا ہے, اور اگر میں لوگوں سے اپریسیشن چاہوں گا نا تو لوگ کیونکہ میری طرح سوچتے نہیں ہیں, میری طرح کرتے نہیں ہیں, تو ان سے یہ ایکسپیکٹ کرنا کہ جب وہ میری طرح سوچتے ہی نہیں ہیں تو ان کو پتہ ہی نہیں میں کیا پروگرس, میں سروس کیا دے رہا ہوں آپ کو, تو ان کا یہ سوچنا کہ میں بہت اچھا کر رہا ہوں یا نہیں کر رہا کیا فرق پڑتا ہے. جس کو پتہ ہے, دیکھیے میں سنگر ہوں نا, اگر میں کبھی بھی, عوام آپ کو داد دے رہی ہے, آگے بیٹھے ہوئے لوگ آپ کو داد دے رہے ہیں, آل آف دس از گڈ نائس, آپ اس کی ریسیپروکیشن میں اور اچھے سر لگائیں گے, وجہ تاری ہو جائے گا, کمال کر دیں گے. لیکن عام بندہ جس کو میوزک کی سر کی سمجھ نہیں ہے, وہ سارا دن بیٹھ کے میری تعریفیں کرتا رہے یا کئی لوگ کرتے رہیں, مجھے اس سے فرق نہیں پڑتا. جب تک ماسٹر جو اس کام کا ہے نا وہ میری تعریف نہیں کرے گا, اس کو پتا ہے میں کیا کر رہا ہوں, اس سے مجھے انکریجمنٹ بھی ملے گی, انسپریشن بھی ملے گی. عام آدمی تو ویسے ہی کہہ رہا ہوتا ہے آپ بڑا اچھا کام کرتے ہیں, آپ بڑے اچھے ہیں, وہاں کہتے ہیں جی آپ کا شو بہت اچھا ہے, کتنے بجاتے ہیں آج کل. ایسے بندے سے کیا آپ نے ایکسپیکٹ کرنا کہ آپ کیا کرتے ہیں کیا نہیں کرتے, یا اس کو فرق پڑ رہا ہے. آپ کو بھی آہستہ سے سمجھ آ جائے گی ان باتوں کی. یہ ہماری جو خواہش ہے نا, جب تک ہم اس خواہش سے باہر نہیں, آپ اس خواہش سے آزاد ہو جائیں. جس دن آپ اس خواہش سے آزاد ہو کے, آپ کو اتنا اپریشیٹ کرنے والے ملیں گے کہ آپ اپریشیشن سے تھک جائیں گے یہ, اور آپ کہیں گے بھائی کوئی اور بات کرو. میں جانتا ہوں لوگوں کو, میری زندگی میں ہوتا ہے, اس لیے میں آپ کو یہ ساری باتیں بتاتا ہوں. پہلے اپنے پہ کام کرنا ہے, پھر آئیں گے ان لوگوں کی طرف کے جو آپ کو اپریشیٹ نہیں کرتے. جو لوگ اپریشیٹ, اب آتے ہیں دوسری پوائنٹ کی طرف کے, جو لوگ اپریشیٹ نہیں کرتے. دیکھیں لوگ جو ہے نا, کم ظرف لوگ جو ہیں نا, دونوں لوگ گڑبڑ ہیں. ایک چاپلوس جو آپ ڈیزرو نہیں کرتے اس کے بارے میں آپ کی تعریفیں کریں, وہ آپ کا لمٹ کر دیتے ہیں آپ کو. آپ کو لگتا ہے میں نے پرفارم کر لیا, بیسٹ کر لیا, ایکسیلنس میں میں آ گیا, مجھے اور کچھ نہیں کرنا, بس بہت ہو گیا. یہ 2-4% کے اوپر آپ کھڑے ہو جائیں گے اور کوئی کمال نہیں ہوگا, اور پھر آپ کہتے رہیں گے. اب جو کچھ دنوں کے بعد جب آپ کو اپریسیشن نہیں ملے گی, اکنالجمنٹ نہیں ملے گی, تو پھر آپ رونا دھونا شروع کر دیں گے, ٹھیک ہے. اور کچھ لوگ جو ہوتے ہیں وہ اتنا بڑھا چڑھا کے وہ بیان انہوں نے کر دیا, تو آپ اس میں فلیٹری میں آ گئے, اور خواہ مخواہ آپ کو لوگ کہتے رہتے ہیں, آپ کا لیول ادھر ہی رک جاتا ہے. کچھ لوگ اچھے سے اچھا آپ کام کرتے ہیں, وہ کہتے ہیں جی آپ نے نہیں اچھا کیا, برا کیا, اوائڈ کرتے ہیں. یہ لوگ انسیکیور ہوتے ہیں, ان کو یہ ڈر ہوتا ہے کہ کہیں جو چیز آپ دے رہے ہیں اس کے بدلے آپ کچھ مانگ نہ بیٹھے, اس کے بدلے کہیں آپ کو اور کچھ نہ دینا پڑ جائے. یا وہ اتنے چھوٹی سوچ سمجھ کے لوگ ہوتے ہیں کہ ان کو نہیں پتہ, اس اتنے کم عقل ہوتے ہیں, ان کو نہیں پتہ کہ اگر کوئی عورت اچھا کھانا بناتی ہے اور اس کھانے کی آپ تعریف کر لیں گے تو وہ عورت اور اچھا کھانا بنائے گی, تو کون کھائے گا وہ کھانا؟ آپ ہی کھائیں گے, آپ ہی کے گھر میں اچھا ذائقہ بنے گا. بدبختو اتنا سا تو سمجھ جاؤ, کسی کی تعریف کر دینے سے اگر وہ خوش ہو کر وہ دوبارہ اس چیز کو بہتر کر دے, ہر وقت اگر وہ مانگتا ہے تو اس کو دماغ کا علاج کرنا چاہیے. لیکن کبھی کبھی یہ سب کرنا, کبھی کبھی تجدید چیزوں کی کرنا اس کو بار بار, یہ بڑی امپورٹنٹ چیز ہے. اور ساتھ اگر آپ نے کسی کو کچھ چیزوں میں ٹھیک بھی کرنا ہے تو اس کا بھی یہی طریقہ ہے کہ آپ ساتھ ساتھ ان کو ٹھیک کر لیں چیز کو, تو یہ بھی ہم ہی نے کرنا ہوتا ہے, لیکن ہم نہیں کرتے. تو ایسے کم ظرفوں سے, اور پھر بھی اگر آپ نے سروس ان کو دینی ہے تو ضرور دیں, لیکن ان سے کچھ چاہیں نہیں. کبھی کبھی جب وہ دے دیں گے تو چاہے تو اس دن, مطلب آج بادلوں میں سے چاند نکل آئے گا, تو کبھی کبھی ایسا ہو جائے گا. اب یہ جو دوسرے اگر لوگ آپ کو یہ تنگ کر رہے ہیں, وہ سروس آپ دینے جاتے ہیں اور وہ نہیں لیتے, اور اس میں سے کیڑے نے کہا سروس کو بہتر کیا جا سکتا ہے, لیکن آہستہ آہستہ آپ پھر وہ سروس پرووائڈ نہیں کر پائیں گے. اسی لیے میں اپنی زندگی میں ہر آدمی کو وہ کام دیتا ہوں جو وہ کرنا چاہتا ہے, اور جو کہتا کچھ ہے اور کرتا کچھ ہے اس کے اوپر آئی فال ویری ہیوی آن دیٹ پرسن کہ بھائی آپ نے خود ہی کہا تھا خود